0: अभी इजी पैसा लोड इन पैकेजेस हब से यूफोन या टेलीनॉर का वीकली पावर ग्रैंड पैकेज सब्सक्राइब करें और आराम से घर बैठे 100 रुपए का डिस्काउंट पाएं। तो देर किस बात की, अमेजिंग डिस्काउंट अनलॉक करो विद इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक।
1: जी आप सुन रहे हैं गुड मॉर्निंग पाकिस्तान और मैं हूं आपकी दोस्त आपकी होस्ट जी सुमिया और हम लोग का आज का टॉपिक ये है कि आप बताएं कि आप ने कभी ऑफिस में होने वाली सियासत का सामना किया है, कभी आपके साथ आपके कोलीग्स ने कुछ किया हो, आपको बॉस इंतहाई जहर लगे हों, तो जो भी आपका सीन है हमें बताएं, हमें मैसेज करें आरजे समिया के फेसबुक पेज पे या एट आरजे समिया इंस्टाग्राम पे। इंतजार रहेगा आप लोगों के मैसेजेस का और अभी हम जो है लेते हैं एक ब्रेक, मिलते हैं इस ब्रेक के बाद। आप सुन रहे हैं गुड मॉर्निंग पाकिस्तान।
2: इट्स 8:30 AM। दिस टाइम चेक इज ब्रॉट टू यू बाय HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
3: السلام علیکم، میرا نام ڈاکٹر سادیہ مسعود ہے، میں آغا خان یونیورسٹی ہاسپٹل میں ماہر امراض جلد ہوں۔ ایکزیما ایک بہت کامن بیماری ہے اور اس کے بارے میں بہت ساری غلط فہمیاں ہیں جن کو دور کرنا بہت ضروری ہے۔ آئیے ہمارے ساتھ 7 اگست کو جوائن کریں اور ہم ایکزیما اور اس کے بارے میں غلط فہمیوں کے بارے میں بات کریں گے۔ بہت شکریہ۔
4: یہ پیغام ایڈکو لیبورٹریز اور پاکستان ایسوسی ایشن آف ڈرمٹولوجسٹ کے تعاون سے نشر کیا گیا ہے۔
2: HBL فریڈم اکاؤنٹ کے ساتھ اپنے خوابوں اور بزنس کو دے آزادی کی اڑان۔ مفت IBFT، مفت چیک بک، مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ اکاؤنٹ کھولے ڈیجیٹلی یا وزٹ کریں اپنی قریبی HBL برانچ۔ HBL فریڈم اکاؤنٹ، جہاں خواب وہاں HBL۔